0: वो तो मैंने सुना है, लेकिन मेरे ऊपर खुद ही है भाई। मैं 5 साल का था, अम्मी का इंतकाल हुआ, छठी में पढ़ रहा था, अब्बा का इंतकाल हुआ, दादा दादी ने पाल जिला के बड़ा किया।
1: अच्छा।
0: उसके बाद जो है 93 में बॉम्बे गया फर्स्ट टाइम पे, तब से जो है मैंने मालूम है लेबर का काम करते, खलासी का, खलासी का काम किया, बड़ी गाड़ियों का किया, उसके बाद गाड़ी लिया, मतलब मिली वो चलाया हैवी गाड़ी।
1: ओके।
0: गुजरात गया, वहाँ पे पत्थर गाड़ियों में पत्थर लोड किया, अंधेरी जो खदान रहता था पहले पत्थर तोड़े जाते थे, उसमें पत्थर भी मैंने तोड़ा हूँ, बहुत मतलब मेहनत
1: की,
0: बहुत
1: स्ट्रगल किया हूँ भाई। पत्थर तोड़ा है?
0: हाँ भाई, हाँ भाई, ब्लास्ट किए हम लोग ने।
1: अरे
0: खदान में
1: भाई साहब, कमाल भाई,
0: गिट्टियां भरी जाती थी, गिट्टियां भरे हैं, उसके बाद आज जाके यहाँ पे बैठे हैं।
1: इंटरेस्टिंग भाई, तो आपको यहाँ पे इंटरव्यू कैसे, मतलब किसी ने बातचीत करवाई आपकी, कैसे कैसे आना हुआ यहाँ पे?
0: नहीं, मैं तो एक पहचान के थे, एजेंट थे, उनसे वीजा लगाया चलाया। उसके पीछे दूसरी कहानी है, वो कभी बाद में बताऊंगा।
1: अच्छा,
0: ऑनलाइन बता नहीं सकते, पैसे नहीं थे, मैं किसी से जो है पैसे फ्रॉड करके लेके समझ लो आया हूँ।
1: अच्छा, ओ हो हो भाई साहब, क्या कहानी है लोगों के आने की भाई।
0: फिर उसके, फिर उसके बाद मैंने उनका पैसा रिटर्न किया हूँ यहाँ आने के बाद, उसको भी नहीं मालूम है कि मैं यहाँ आ गया हूँ उसका पैसा लेके।
1: अच्छा, ये भी हो चुका है? ये कितने साल पहले की बात है?
0: ये 92 की बात है भाई।
1: अरे बाप रे
0: बाप, 2012 की, सॉरी,
1: अच्छा 2000 की बात है। ओके, फिर भी काफी टाइम हो गया।
0: हाँ,
1: भी काफी टाइम हो चुका है। ओके, नहीं भाई, आप तो मुकम्मल सीरीज बनाने वाले भाई, आप पे डॉक्यूमेंट्री नहीं बननी चाहिए, ये तो सीरीज वाली कहानी है आपकी। माय गॉड, बहुत बहुत
0: बहुत लंबी कहानी है, इसलिए तो कभी किसी दिन आप जो है कॉल करिए तो फिर बताता हूं।
1: नहीं, आपने बहुत कुछ देखा भाई,
0: मेरी कहानी बहुत स्ट्रेस, बहुत उतार चढ़ाव है भाई,
1: होना भी चाहिए भाई, उतार चढ़ाव बहुत जरूरी है। आज आप जहाँ पर हैं, आप जैसे हैं, मैं उम्मीद कर रहा हूँ खुश हैं, अल्हम्दुलिल्लाह। मैं दुआ करता हूँ
0: अभी जिंदगी में कह रहा हूँ, अब भाग दौड़ नहीं
1: है। अल्हम्दुलिल्लाह, ये सुन के बड़ा अच्छा लगा भाई, एंड में अपने क्लाइमेक्स हैप्पी रख दिया, बढ़िया भाई। ठीक है अमल भाई, आज की कहानी मिसुद कीजिएगा, आज लंबी कहानी है, आज लंबी कहानी है।
0: ठीक है, बस हाँ, अब स्टार्ट करिए, मैं बैठ रहा हूँ गाड़ी में।
1: डन है मेरा भाई, बहुत बहुत शुक्रिया भाई, बहुत प्यार।
0: ओके ओके।
1: और कमाल भाई के बाद एक मैसेज आया है, कब्बू भाई गरीबी की इंतहा है, मजाक नहीं, सच में बहुत लोग मजबूरी में कुछ भी करने को तैयार होते हैं जैसे ही भाई। हाँ भाई, क्या कहने करना पड़ता है। एक मैसेज, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, जो मेरा तेरे साहब, मैं बढ़िया भाई। एक मैसेज आया, इससे ज़्यादा कहानी सेल नहीं किया आपने, इट हैज़ टू बी अ ग्रेट नाउ। यार ये प्रेशर डाल रही हैं ओवेज भाई, ये चीटिंग कर रहे हैं। अब मैं कहानी इसलिए बेच रहा हूँ आपको ताकि आप सुन लें, इसलिए नहीं कि ज़रूरी है कि अच्छी होगी, प्रेशर बन रहा है मेरे ऊपर। खादिम हुसैन साहब, वालेकुम अस्सलाम। एक मैसेज आया है एक भाई का, कबीर भाई आप जब कतर आए थे तो सबसे पहले कहाँ रहते थे? भाई मैं सबसे पहले वो कैर में, वकरा में रहता था, वकरा में रहता था सबसे पहले, फिर वो कैर में, और फिर उसके बाद फिर अल्हम्दुलिल्लाह यहाँ पे। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम कबीर भाई, कैसे हैं? ठीक
1: है, बढ़िया भाई, बढ़िया भाई मेरी जान, एकदम शानदार, आप सुनाइए।
2: ठीक है अल्हम्दुलिल्लाह, आप कैसे हैं? ठीक है
1: अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, बताइए मेरी जान।
2: तुम्हारा भतीजा किधर गया है?
1: कि कौन किधर गया?
2: भतीजा, भतीजा,
1: भतीजा,
2: जी जी,
1: कौन भतीजा? अच्छा, ओ हो, सरवर भाई।
2: वो बोल रहा है कबीर भाई की, तो
1: सरवर सरवर सरवर भाई जो है वो छुट्टी पे गए हैं
2: भाई, वो तो मालूम है। वो एक आदमी ने इसको फोन किया था, फर्स्ट टाइम किया था फोन।
1: हाँ,
2: वो बोल रहे थे कि आपने फर्स्ट टाइम किया, मैं तो कबीर भाई को शो में फोन करता हूँ। वो बोलते है कबीर तो मेरा चाचू है।
1: मैंने उनसे पूछा था, मैंने उनसे पूछा कि ऐसा क्यों बोलते हो? मैंने उनसे पूछा था कि ऐसा क्यों बोलते हो, तो बोले कि नहीं तुम बहुत ज्ञान देते हो। मैं उनको जब बिठा देता हूँ ना, तो वो मुझसे थोड़ा परेशान हो जाते हैं, मैं उनको बहुत ज्ञान दे देता हूँ जबकि मुझसे बड़े।
2: फिर बाद में लोग उसको फोन करता था, उसको बोलता था कि महेश तुम्हारा टूपी है, नाजिया तुम्हारा खाला है।
1: सारे रिश्तेदार मिलकर रेडियो स्टेशन चला रहे हैं। ये भी अपने आप में नहीं भाई, बाकी सब बढ़िया भाई, आप सुनाइए कैसे हैं?
2: मैं ठीक हूँ अल्हम्दुलिल्लाह कबीर भाई, मैं मदसर बात कर रहा हूँ, लेकिन आपका फोन नहीं लग रहा है, बहुत मुश्किल लगता है।
1: लगाना भाई, लग गया ना फोन आपका, आप बोल दिया करें, मैसेज कर दिया करें, मैं कर लूंगा भाई, कोई टेंशन थोड़ी है भाई।
2: अच्छा, किस बात पे डिस्कशन हो रही थी, आपको तो मालूम भी नहीं है।
1: क्या चीज,
2: किस बात पे बात हो रही थी?
1: बात तो मेरी उस पर हो रही थी कि लाइफ में कोई ऐसा इंसिडेंट, कोई ऐसा वाकया है जिसपे आपको लगता है कि डॉक्यूमेंट्री बननी चाहिए आपकी लाइफ में से, ये पूछ रहा था मैं।
2: अच्छा अच्छा अच्छा, सही सही।
1: खैर, अब तो कहानी की तरफ बढ़ाऊं तो कहानी सुनिएगा।
2: हाँ, चाहे कहानी लाजम सुनेंगे। चलो ठीक है, सही
1: ठीक है मेरा भाई, बहुत बहुत शुक्रिया, जजाकल्लाह। اوکے بھائی اللہ حافظ اللہ حافظ. اور بھائی کے بعد مدثر بھائی کا میسج کیا ہے, ٹوڈے یو آر لائک منا بھائی ایم بی بی ایس بھائی. بھائی کیوں آج کیوں اکرم بھائی ایسا کہے کو؟ ایک فوٹو آیا میرے پاس, کیا فوٹو بجائے میں سعید سے فوٹو آیا عامر بھائی کا, عامر بھائی بہت لانگ ٹائم نو سی میرا بھائی. ایک میسج ندیم بھائی کا, وعلیکم السلام, لکھتے ہیں آج کال نہیں کر پاؤں گا, ویسے رونالڈو کا گیم میں نیند آ رہی یار. اسپین جیت گیا بھائی, اسپین جیت گیا بتائیے. دکھ کی بات ہے, سی آر سیون کے فینس جو ہیں وہ ابھی کسی کونے میں ہوں گے, پر کیا کر سکتے ہیں. اینی وے جیسے ویز بھائی نے کہا, میں نے کہانی بہت سیل کر دی ہے, میں کہانی شروع کر رہا ہوں. سو جو لوگ لائیو سننے والے ہیں ہاتھ کھڑے کریں, 666-22107 پہ میسج کر دیجیے گا اف یو کین. اف یو آر ڈرائیونگ پلیز ڈرائیو سیفلی فوکس کے ساتھ, پر اگر آپ کر پائیں کہیں پہ ہیں رکے ہوئے ہیں تو پلیز نو پرابلم, کیونکہ آج کی کہانی تھوڑی لمبی ہے, میں تھوڑا ٹائم لوں گا. تو اگر آپ لائیو سن رہے ہیں تو آپ کو بہت ہی الگ ایکسپیرئنس ملنے والا ہے. اب میں نے اتنی کہانی بیچ دی ہے, اگر اچھی نہیں لگی نا تو میں سامان اٹھا کے باہر چلا جاؤں گا. 666-22107 اب لگ رہا ہے مجھے ہی ڈر. ملتے ہیں بھائی ایک پرومو کے بعد, ملتے ہیں ایک دو پرومو کے بعد, ٹھیک ہے؟ کدھر گیا یہ پرومو.
3: آپ نے سنا ہمیں آن ایئر, ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام ایٹ FM 107 قطر. دل سے دیسی
4: نور علی نوری یهدی اللہ لنوره من یشاء. روشنی پر روشنی, اللہ اپنے نور کی طرف جس کی چاہتا ہے رہنمائی فرماتا ہے.
5: اپنے شرعی مسائل کے حل, روزمرہ زندگی سے متعلق دینی رہنمائی, اہل علم کے مدلل جوابات اور مفید علمی گفتگو سننے کے لیے سماعت کیجیے نور اسلام. ترتیب و پیشکش فرقان شاہد قاسمی. ہر جمعہ شام 4 بجے سے صرف FM 107 پر.
6: گرمی کا سیزن اور اسپورٹس کا ایکشن,
7: لائیو اپڈیٹس, بگ میچز اور نان سٹاپ ایکسائٹمنٹ,
6: گیم آن,
7: والیوم اپ,
6: ایوری سنڈے اور ٹیوزڈے دوپہر 1 بجے سے
7: سمر اسپورٹس وتھ آر جے فضیل,
6: اونلی آن FM 107. دل سے دیسی.
1: ہاں جی آ لیے بھائی, اب ہم کہانی شروع کر رہے ہیں. بھائی بڑا نروس ہوں میں, یہ اسٹوری از گوئنگ ٹو بی لانگ اسٹوری. سو ذرا تیار ہو جائیے, سب سے پہلے تو میں اپنے لیے بھی ریکارڈنگ آن کر لوں. سو ڈسکلیمر, اس کہانی کا مقصد کسی کے جذبات کو ٹھیس پہنچانا نہیں ہے. کہانی کسی قسم کے ایجنڈے پروپیگنڈے کو پروموٹ نہیں کرتی. FM 107 کسی بھی قسم کے سپرسٹیشن کو نہ تو بڑھاوا دیتا اور نہ ہی کبھی دے گا. لیکن آج کا قصہ بھی ایک دم اصلی ہے, اینڈ بہت بہت محنت سے اس پہ ریسرچ کی ہے میں نے, میں سچ میں بتا رہا ہوں, ریسرچ کری ہے. آئی ایم یوزنگ دا ورڈ, اس لیے نہیں کہ میں دکھانا چاہتا ہوں او مائی گاڈ کتنی بڑھیا کہانی ڈھونڈ لیتا ہوں, نہیں. آئی ایم ٹیلنگ یو اس پہ ایکسٹرا محنت لگی ہے, تو پلیز بہت پیار سے سنیے گا. اور میں اب شروع کر رہا ہوں. سو آئی ہوپ کہ آپ نے والیوم بڑھا لی ہے, 22 پہ لے جاؤ والیوم کو, کوئی ٹینشن نہیں ہے, ٹھیک ہے؟ چلو چلو ریز دا والیوم. تو میں دوحہ والا کبیر FM 107 پہ, اور آج کا جو قصہ ہے اسے سنانے کے لیے میں آپ کو کئی سال پیچھے لے چلتا ہوں, کئی سال پیچھے. اب تو کئی سال لگ رہا ہے کیونکہ ٹائم بھی ہو چکا ہے, 2022-26 میں آ چکے ہیں ہم. یہ قصہ شروع ہوتا ہے 1992 سے, 1992. جگہ تھی برلن جرمنی. اس جگہ پہ برلن میں ایک گیراج تھا, اور اس گیراج میں کام کرنے والے کا نام تھا آرنو فنکے. آرنو جو تھا جس گیراج میں تھا, وہاں پہ چاروں طرف وہ پینٹ کا جو وہ تھنر ہوتا ہے اس کی سمیل چاروں طرف وہی آ رہی تھی. ایئر برشنگ کر رہا تھا وہ موٹر سائیکل کی ٹینک پہ, اور پھر اس کے بعد وارنشنگ کرنی تھی اس کو گاڑیوں کے پینلز پہ. یہی کام کرتا تھا وہ, جیسے تیسے سروائیول اس کی زندگی میں چل رہا تھا. آرنو جو تھا وہ 41 سال کا تھا, 41 years old, اور اکیلا تھا. ایک بار اس کی شادی ٹوٹ چکی تھی کچھ ٹائم پہلے. فائنینشلی اس کی حالت میں یوں نہیں کہوں گا بہت خراب تھی, مگر خراب ہونے کے بارڈر پہ تھی. بس گھسیٹ گھسیٹ کے ہر دن جا رہا تھا, دن بھر وہ کام کرتا تھا دن بھر. اور رات میں اس کا ایک شوق تھا, کیریکیچرز بنانا, کارٹونز بنانا, اور وہ وہی بناتا تھا. اور اس سپنے کو وہ مارکیٹ میں جا کے بیچنا چاہتا تھا. اس وقت میگزینز کو پچ کرتا تھا, डेयर स्पीगल करके एक मैगजीन हुआ करती थी जर्मनी में, जिसके पास वो जाता था और सोचता था कि शायद ये खरीद लें। फिर एक स्टर्न मैगजीन थी, उनको बताया देखिए मेरे कार्टून्स, प्लीज देखिए मैं कहानी लिख सकता हूँ, लेकिन किसी ने भी